this, through the teeth of our East Julius Pizza Ibarra, I am Arya Santalmachesi, Umetaku Dangupima, Radhatat, Savitri, Sazu Bauna, Sama Monsuri, Ram Dham Chasaitsa, Pansai Pat, Pizza Ek, Yamani Dasta, Vashino Dangupima, Nisvish, Taibu, Vietna, Aisha, Tibuta. साथै रासायनिक मल युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउबीजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ। यस कारण श्रेष्ठ एघ्रोभेट

प्रधानमन्त्री बालिङ प्रस्तावले आज युरोपेली संघ युनियन अन्तर्गत

व्यापारी नभएको व्यक्ति जासुस आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने अर्को संस्कृति पर्यटन तथा नागरिक उद्यम मन्त्रालयको नेपाल नागरिक उद्यम प्राधिकरणमा महानिर्देशक तथा सहसचिव श्री मुकेश चन्द्रलाई नियुक्ति गर्ने नेपाल चीन जोड्ने विद्युत प्रसारण न्यायालय सदा चिनी पेरू

0: को एक्सप्लेनेशन मार्फत देशै भनी प्रसारण भइरहेको साझा खबरमा किसानलाई बिचौलियाको आवश्यकता र अन्त्यको उपाय
1: सरकारले सरकारले पहिला किलो सुन्तला निर्धारण गरिदियो भने बाहिर बिचौलियालाई किलो
2: सरकारको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकारको तथा वातावरण मन्त्रालयको अनुरोध भूकम्प तराई क्षति तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सम्पूर्ण प्रभावी जस्तै सुक्खा घाँस नजिक लागू गर्नु वा चुरोटको टुक्राको टुक्रा जथाभावी फाल्नु ठूलो आगाहीमा परिणत हुन सक्छ। यसले वन जनजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुलो वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: Just a little bit of a

बजारमा बिचो लिएर हटाउने कुरा स्थानीय सरकारले खेती किसानहरूको उत्पादन बढाउने बजारको खोजीमा सघाउने भनेका छन्, तर किसानले पाएका छैनन्। एउटा किसान दोकानमा अभियान

0: अस्सी नगरपालिका वडामा चार प्रथापन गरिदिया म प्रगति जडीबुटी उद्योग वडामा स्थापित थुप्रै किसिमका अवसर गर्ने गर्छु। हाम्रो प्रगति जडीबुटी उद्योगबाट आजहरूले ग्यासी लगायत सबै ठाउँमा पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। हातखुट्टा चाउने साधुपन विषाक्त चिजहरू रोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै परिश्रम गरेर सिफारिस लिएर आएका भए मैले संसारमा लिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तो मासुको लागि आँखामा बन्दामा मेरो अन्ठानब्बे अस्सी छ्यासी एक सौ अठाइस अन्ठानब्बे चार अस्सी छ्यासी एक सौ अठाइस अन्ठानब्बे तिस सत्ताइस उन्तिस एकचालिस हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनु होला हस्। धन्यवाद।
1: स्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हामी प्रतिबद्धता घटी मेमेरिक स्वास्थ्य सेवामा सर्वस्वत रूपमा जितिए यहाँ पूर्व स्वास्थ्य सेवामा आवश्यक प्रवक्ता गरेपछि कौशल्य अस्पताल भाँचगढीमा सम्पर्क गर्न हार्दिक अनुरोध गरी अस्पताल सेवा चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराउँदै प्रत्येक दिन बिहान आठ बजे सन्ध्या छ बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर से प्याज छाती परेजो नसा मुटु चेक जाँच गरिदिन्छ। प्रत्येक दिन नसा तथा निम्रो सर्जरी हात जोडी तथा जनरल सर्जरी प्रसुति सेवा नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराए चौबिसै घण्टा डिजिटल एक्सरे भिडियो एक्सरे इसिजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भए सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भए त्यसलाई शिशुको मुखमा नसा दाब गरेर हात कडा निकाल्न बिरामीहरू पनि ब्लड फिजियोथेरापी तथा एकुपेन्टर थेरापी विधि बसेर उपचार गरिन्छ।
2: नसा दाबी बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्टर थेरापी से सफल उपचार गर्छ।
1: चौबिसै घण्टा एम्बुलेन्सको व्यवस्था गरिने भए असहाय नागरिक एक महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकको सेवामा 10% छुटको व्यवस्था गरिने भए कौशल्य अस्पताल प्रणाली बाँसगढी शाखा पाँच बाँसगढी बर्दिया
2: सम्पर्क फोन नम्बर 084400192 हो 084400210 आस्करी बर्दिया संसदीय फोनको 11 97।
3: किस्ता तिर्नसे त सानो घट पर्न हो। तिन लाख ऋण लिएर तिन लाख से धेर तिर्सेको अपना तिर्न पर्न परिवार छ।
4: अपना तिन लाख रुपियाँ ऋण लिएर चाहिँ तिन लाख रुपियाँ फिर्ता गरिसकेको बाटी
3: निरोध कर्जा लिँदैन र भर्खरको लाग्छ ब्याज बिना

बारे में भेज रही अपने

0: आफैको सभापति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सबै सन्तानको फोटो लिनु परेन।
1: केटाकेटी सबैको सामेल छिटो न,
0: हामी केटी पक्षले केही उपाय बाहिर दिनुपर्ला।
1: यो दाजुको कुरा चाहिँ नगर, तर कस्तो सुशील छोरी हाम्रो बुढीले हुँदैछ। यो भन्दा ठुलो उत्पादन के हुन सक्छ? आजको जमानामा पनि दाजुको कुरा गर्ने हो, यो त घर जानु समेत हुन्छ।

0: स्वस्थ खान पीन राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र आवश्यक तनाव नलिऊ,
1: हस्तली साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचाप औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: मानसिक स्वास्थ्य समस्याका
0: लक्षणहरू,
1: चुनौतीका विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोऱ्याइ रहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाउनु।

Bye.

0: वित्तीय संस्थाबाट कर्ता लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसा नलाग्ने फोन नम्बर 18105400022 र अनलाइन गुनासो पोर्टलको इमेल gunaso@canrb.np मा गुनासो पठाउन सक्नुहुन्छ।

सुनवाई फार लगाये गांव का विभिन्न व्यक्ति को नेतृत्व में थुरिया पूजा कर खेती पार्टी को काम करना थुरिया पूजा करने पांचवरी नगर पालिक स्वतंत्रता कार्यक्रम में हरिप्रसाद चौधरी जानकारी दूंभ बांसकोरी में आयोजित सातौं बांसकोरी औद्योगिक कृषि पर्यटन व्यापार मेला तथा माघ महोत्सव 2082 को सार्वजनिक सुनवाई संपन्न भएको छ। सोमवार संपन्न सार्वजनिक सुनवाई कार्यक्रम में आयोजक ने महोत्सव को आय व्यय विवरण सार्वजनिक गरेको हो। प्रस्तुत विवरण अनुसार महोत्सव कुल 26,16,335 रुपैयाँ बराबर को कारोबार गरेको थियो। त्यसमध्ये 9,47,512 रुपैयाँ खर्च भएको छ भने 16,69,123 रुपैयाँ बचत भएको जानकारी दिएको छ। साथै हालसम्म 5,04,40 रुपैयाँ उक्ता बाँकी रहेको जनाएको छ। मेला मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ तराले सम्पूर्णको सुनवाई ठिला भएकोमा क्षमा गर्दै बचत रकम मध्ये केही संघको कार्यालय व्यवस्थापन तथा केही सामाजिक कार्यमा खर्च गरिने बताउनु भएको छ। पाँचवरी नगरपालिका 4 को चुकमा 30 गतेदेखि माघ 11 गतेसम्म सञ्चालन भएको महोत्सवमा कृषि पर्यटन उद्योग व्यापार तथा संस्कृतिको पहिचान लागू सन्तुल बेच्ने र हित पाँचवरी हाम्रो अभियान भन्ने नारासहित सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले बचत रकम विशेष गरी लागू सन्तुल बेच्न नियन्त्रणको लागि उपयोग गर्न सुझाव दिनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा वडा नम्बर 4 का उपाध्यक्ष कृष्ण प्रसाद बास्तुलाले लागू औषध नियन्त्रणमा संघ संस्था भन्दा स्थानीय सरकार अझ सक्रिय हुनुपर्ने बताउनु भएको थियो। साथै उहाँले मेलाबाट प्राप्त आमदानी उद्योग वाणिज्य संघको व्यवस्थापन तथा व्यावसायिक हितलाई खर्च गर्नुपर्ने बताउनु भएको थियो। यसै गरी संघका निवर्तमान अध्यक्ष रामसिंह थारूले आमदानीको कम्तीमा 25% रकम लागू औषध बेच न्यूनीकरणका लागि छुट्याउन आग्रह गर्नु भएको छ। नेपाली काँग्रेसका नगर सचिव ओम प्रकाश पौडेलले युवालाई सिपमूलक तालिम तथा स्वरोजगार कार्यक्रम मार्फत उद्यमशील बनाउनु पर्ने सुझाव दिनुभएको छ भने नेकपाका नगर अध्यक्ष प्रेम बहादुर खत्रीले रकम सामाजिक कार्यक्रममा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। समाजसेवी केशव पौडेलले मेलाको आर्थिक व्यवस्थापन सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा खर्च कटौती गर्न सके अझ प्रभावकारीहरूले सुझाव दिनुभयो। कार्यक्रममा आफ्नो सुझाव राख्दै पाँचपुरै युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीले लागू औषध दुर्बेच्ने र एक पाँचपुरी अभियानलाई व्यवहारमा उतार्न उद्योग वाणिज्य संघले ठोस कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो। उहाँले नगरमा पर्दो लागू औषध दुर्बेच नियन्त्रणका लागि युवा सञ्जालले सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउनु भएको थियो। यसै गरी समाजसेवी विनोद कुमार परियारले उद्योग वाणिज्य संघ बजार क्षेत्रका व्यवसाय मात्र समेटिने गरेको गुनासो गर्दै गाउँ क्षेत्रका उद्योगिक व्यवसायलाई समेत संलग्न र वडा स्तरीय उपसमिति गठन गर्नुपर्ने आवश्यक नल्याउनुभयो। साथै अनुपस्थित बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो। कार्यक्रममा उठेको प्रतियोगिता रकमबारे अध्यक्ष बरालले केही रकम उठ्न चुनौती भए पनि आवश्यक परे कानूनी प्रक्रियाबाट असुल गरिने बताउनु भएको छ। अध्यक्ष बरालले नगरक्षा बद्रीनाथ बरालको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि उद्योगी व्यवसायी नागरिक समाज युवा तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत संघका वरिष्ठ उपाध्यक्ष शिव देवकोटाले गर्नुभएको थियो भने सञ्चालन महासचिव विकास गौतम गर्नुभएको थियो। बर्दिया नेत्रहीन संघको अध्यक्षमा ठाकराम प्रकार सर्वसम्मत निर्वाचित हुनुभएको छ। संघको 6 ठाउँ अधिवेशन तथा 13 साधारण सभाबाट ठाकालको नेतृत्वमा 7 सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा हरिप्रसाद तिमल सेना, सचिवमा
निमा बेसी कोसा दक्षिणमा रात्री राम चौधरी तथा सहसचिव मनोज चौधरी निर्वाचित हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा कन्या थारूलाई ज्ञान सुनहा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभएको छ। कार्यक्रम कुमारी नगरपालिका पाँचका अध्यक्ष राजेश

घातक से पुराना त्रिपाठी को विशेष आर्थिक नेतामा सम्पन्न भएको थियो। साधारण सभाको अध्यक्षता बढ्दै नेपाली संघका अध्यक्ष रामक पूर्वाले गर्नुभएको थियो। कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूको अधिकार, क्षमता विकास तथा सामाजिक सहभागिता अभिवृद्धिका विषयमा समेत छलफल गरिएको थियो। जिल्ला ट्राफिक प्रणाली कार्यालय बाँकीले सड़क दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाभरका सवारी साधनमाथि निगरानी र कडाई बढ़ाएको छ। विशेष गरी नम्बर प्लेट मेटिएका, अस्पष्ट भएका तथा नियम विपरीत सञ्चालनमा रहेका सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चेक 9 गतेदेखि सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी निरीक्षक कनक बहादुर साईका अनुसार दुर्घटना न्यूनीकरण तथा सवारी साधनको पहिचान सहज बनाउन नम्बर प्लेट स्पष्ट नरहेको सवारी साधनलाई नियन्त्रणमा लिएर पुनः नम्बर लेख नबुझाउने कार्य भइरहेको छ। उहाँका अनुसार अभियान अन्तर्गत ट्र्याक्टर, मोटरसाइकल, ई रिक्सा, अटो लगायत 176 भन्दा बढी सवारी साधनमा नम्बर प्लेट स्पष्ट बनाउने काम गरिएको छ। ट्राफिक प्रहरी पोस्ट नेपालगंजका वरिष्ठ प्रहरी नायक निरीक्षक ओम बहादुर खड्काले नम्बर प्लेट मेटिका सवारी साधन पहिचान गर्न कठिन हुने, दुर्घटना वा ट्राफिक नियम उल्लङ्घनका घटनामा अनुसन्धान प्रभावित हुने भएकोले यस्तो अभियानलाई तीव्र बनाएको बताउनुभयो। उहाँले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारी साधनको अवस्था नियमित रूपमा जाँच गर्न तथा सुरक्षा इत्यादिमा ध्यान दिन आग्रह समेत गरेको बताउनुभयो। प्रहरीले पछिल्लो समय सड़क सुरक्षा अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम, चालक प्रशिक्षण, हेलमेट तथा सिट बेल्ट प्रयोग सम्बन्धी अभियान समेत सञ्चालन गरिरहेको जनाएको छ। प्रहरीले नागरिकको सहयोग व्यवहार र सचेतनाबाट मात्रै सड़क दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गर्दै ट्राफिक नियमको पालना गर्न सबैमा आग्रह गरेको छ। भारतवर्गीय नगरपालिका वार्ड नम्बर 9 अवस्थित प्रोग्राम थानामा विगत 22 वर्षदेखि काम गर्दै आउनुभएका नयन बहादुर थारूले अहिले शरीर मालिस गर्नेदेखि विभिन्न समस्या भएका बिरामीलाई जडीबुटी

betalen en een baan dus dan kan ik ook naar kan ik. Thank you.

Thank you.

Thank you.

प्रदेश सरकार राजा में आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रदेश सभा में प्रस्तुत गरेको छ। प्रदेश सभा प्रदेश प्रमुख कृष्ण बहादुर प्रति मगरले प्रदेश सभाको आठ अधिवेशनको छैठौं बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो। सरकारले सुशासन आर्थिक सम्पत्ति र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै हाल रहेको 12 मन्त्रालयले पुनसंरचना गरी आगामी 2083 साउनदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित जम्मा 8 मन्त्रालय कायम गर्ने घोषणा गरेको छ। सरकारको कामलाई चुस्त वित्तीय र प्रभावकारी बनाउने यस्तो नीति लिएको जनाएको छ। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रवेशित कृषि ल्याउने तथा एक पालिका एक अर्ग्यानिक धारी बाली उत्पादन नीति लागू गरिने भएको छ। कभी वस्तुमा प्रादेशिक पार्क पानी स्रोत केन्द्र, अर्थाँचीमा बाख्रा स्रोत केन्द्र, पूर्वीमा पहाड़ी फलफूल स्रोत केन्द्र, फिल्टारमा तरकारी बिउ स्रोत केन्द्र र पूर्वमा आलू बिउ स्रोत केन्द्र स्थापना प्रक्रिया अघि प्रहरीले उल्लेख गरेको छ। वैदेशिक रोजगारीबाट फैलिएका युवालाई कृषि तथा उद्यममा आकर्षित गर्न प्रविधिमा स्टार्टअप र सहयोग कार्यक्रम सञ्चालन गरिने भने गरिनेछ भने महिलाको आर्थिक सशक्तिकरणको लागि लुम्बिनीका महिला उद्यमशीलतामा पहिला कार्यक्रम सञ्चालन गरिने नीति लिएको छ। पर्यटन तर्फ लुम्बिनी सूर्यबारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने शिवभर टेलिङ अवधारणा जति सारेको छ। रुकुम पूर्वको तथा हिमालमा बेस क्याम्प र पदमार्ग निर्माण गरिने तथा कोइला पासदेखि मन्दिर हुँदै समुदायसम्म धार्मिक तथा सांस्कृतिक पद विकास गरिने उल्लेख छ। पूर्वधारतर्फ आधा पूरा गर्ने नीति लागू गर्दै खानेपानी सडक र सुरुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइने भएको छ। एक धारा अभियानलाई निरन्तरता दिने तथा एकवटा एक पोखरी कार्यक्रम सञ्चालन

बाद संचालन गरिने भएको छ। ती प्रादेशिक अस्पतालले दुई सय शैयाको अस्पतालमा स्थानान्तरण गरिने तथा गम्भीर राप्ती प्रादेशिक अस्पतालमा सुलभ उपचार सेवा विस्तार गरिने नीति कार्यक्रममा उल्लेख छ। शिक्षा सुरक्षा डिजिटल सेवा मार्फत समुदायिक विद्यालय सुदृढीकरण लुम्बिनी प्राविधिक विश्वविद्यालयको विकास डिजिटल टोकल फाइल ट्र्याकिङ तथा एकल बिन्दु सेवा प्रणाली लागू गरिन भएको छ। साथै कर्मचारी तथा शिक्षकको विद्युतीय अभिलेखीकरणका लागि प्रवेश लिखा थाना र प्रवेश मित्रित्व भवन कोष स्थापना गरिने नीति कार्यक्रम अघि सारेको खबर दाङबाट ओम प्रकाशको पहिले पठाउनु भएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले आज नेपालस्थित युरोपी संघ ईयूमा आपत्त देशका आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त रूपमा छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरबारमा आज बिहान 11:30 बजे सामग्री भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री शाही

0: चौबीस घंटा डिजिटल एक्सरे भिडियो एक्सरे ईसीजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भा सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भा प्यारालाई शिशुको मुखबाट बिना नसा नापको हातको अनि चल्ना बिरामी मुखनका भिडियो थेरापी तथा एकुपेन्द्र थेरापी विधिमा चाहिँ उपचार कैसे
1: थाहा बिरामी मुखनका बिना फिजियो थेरापी तथा एकुपेन्द्र थेरापी चाहिँ सफल उपचार गर्दै
0: चौबिस घन्टा एम्बुलेन्सको व्यवस्था गरिएको नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिक हुन सेवामा 10% छुट्ने व्यवस्था गरिएको कोशीले अस्पताल प्रणाली बाँसगढी शाखा 5 बाँसगढी बर्दिया पुरानो पेट्रोल पम्प दक्षिण पाँचर
1: सम्पर्क फोन नम्बर 084404192 04404210

Gracias.

ラッタタタ。

स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।

Catherine,

0: 写的比。
1: रेडिओ कोलकाताचे सहकार्य स्वास्थ्य कार्यालय वर्ध्याचे जनहिताधिकारी सामील।
0: किसान चौकदेखि दस दिन सामुदायिक पुस्तकालयको पूर्व साइडमा

0: दिन का सापेक्ष राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्दै गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं।

रक्तदान जीवन दान मात्र होइन, यो त दानहरू मध्ये चाहिँ

方面的那个是，每个都是比较

0: अब आउने महिला हजुरहरूले पालन गर्ने बाहेक सेवा धेरै घटेर गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी कामदारी र दुधले घुमाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै ग्राम च्याटको सहकारीमा सडीको इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज उठाइ दाबी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सडीको इन्सुरेन्स।

सम्पर्कको नम्बर 084400192 हो, 084400192 या संसदीय कोर्टको 11 चौतारामा सेवा दिन।

Thank you.

कसैलाई यसको मंजूरी नै लिएर यौन सम्बन्ध राखेको यो जबरजस्ती कारणले हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं अनि कसैलाई यस्तो कार्यमा मंजूरी गर र कानूनी कारवाही गरौं।

Thank you.

ちょっとやってみよう。

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

大伙儿那么关系好多啊，我们的体就我们常用的几个常用，我们的二的地，你这个在地上。

I'm going to go to the hospital.

Thank you.

श्रेष्ठ एग्रोफिटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 निम्न जातको धानको बिउमा राधाकार सावित्री 752 सामा मन्सुरी राम धान 606 505 301 यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोफिटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारी बिउ बिजन साथै पशुपक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ एग्रोफिट खास गरी किसानचोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।

되잖아. 알아서 지 시간 오팔풀 아이언니부터 가나 니 밑으로 가이. 저는 속도 없거지. 소리 가는 카나로지.

です。

साथ में कहा

Thank you.

Thank you.

Thank you.

ya. Tu nomor sunyi durasi, servis, eksel, cek penuh.

Thank you.

0: ना कोठित किस्ता तिमीले त सामान खटा पर्नाको 3 लाख ऋण लिएनौ 3 लाख से ढेर तिर्सेको हम मन किन पर्ना परिवारको छ
1: हो अपना 3 लाख रुपैया ऋण चढाउँछि 3 लाख रुपैया फिर्ता कैसे गर्नाथि ऋणले फेरि प्रतिशत ब्याज तिर पर्छ त अपना थाहा छ वा वंशी अपना सामो ब्याज 3 लाख रुपैया से ढेर तिर पर्नाथि

Thank you.

0: चिंता नाही, अतिशय व्यवहार नाही. माझ्या समोर किती फायदा
1: झाली बाली बाली गतीसाठी प्रयोग करता प्रयोग करता तर उपभोक्ता दुबईला जोखीम होत. तत्काळ दिसाठी किरणदार पाणी अंतर्गत मानिस जीव जंतू माटो पाणी र समग्र वातावरणमा गंभीर असर पुर्याउँछ. दिसाठी हालेको खानेकुरा खाँदा हामीलाई गंभीर खालका रोग लाग्न सक्छ.
0: दिसाले
1: रासायनिक दिसाठी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई भिन्नता लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र हो सरमी जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रसार सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
0: सुन्नुहोस्
1: है, रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
0: मैले बुझेँ, म परम्परागत
1: पिसारी नै प्रयोग गर्छु.

0: अत्यधिक कर्मी फरलमा ठहर विद्यार्थी संख्या र कक्षा तथा दिन छानेर विद्यालयमा एक दिन र कक्षा दिन कक्षा संचालन र कठिनाई विद्यालय शिक्षक उपलब्धता आइरहेका भारतीय राष्ट्रिय निकुञ्जमा समस्या ग्रस्त हुन पाँच ठोक वैष्णव एक ठोक बच्चा पाठ्य पक्वामा भारतीय राष्ट्रिय निकुञ्ज र फार्मा ठेका पढ्न गर्दा निर्धारित समयमा नियन्त्रणमा लेखेर उपभोक्त निकुञ्जको क्याङ्के कार्य स्थित तथा रम्रपुर चेक पोस्ट परिसरमा ठैकिरहेक जनागिर्दा निकुञ्जको अनुसार कार्यालय परिसरमा दुई ठोकाले पक्वा ठैली बाटोको लसे रम्रपुर चेक पोस्टमा दुई ठोकाले एक थोकको ठिक पक्वा ठैकिनबाट एक ठोक बोकबाट बच्चा समेत संरक्षणमा पन्नामा छोड्दा फेरि मानव बस्तीमा आक्रमण गर्न सूक्ष्म बनाउँदा उपभोक्ता नियन्त्रण मन्त्रालय निकुञ्ज समयमा समस्या ग्रस्त पोकन फार्मा ठहरले निकुञ्जमा आर्थिक भार समेत बढ्दा प्रत्येक पोकनको दैनिक करिब सात किलो सिकार खुवाइद्वारा निकुञ्ज दुई दिनमा प्रत्येक पोखरा करिब 3,500 रुपियाँ खर्च गर्दा चलाइरहेका यी अनुसार एक ठोकमा पालो मासिक करिब 25,500 रुपियाँ तथा वार्षिक करिब 6,30,000 रुपियाँ खर्च हुन गरेका पाँच ठोकमा लागेर वार्षिक 35,00,000 रुपियाँ शिक्षा खर्च हुँदा निकुञ्जको तथ्याङ्कमा निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेल समस्या ग्रस्त प्रभावको व्यवस्थापन गर्न निकुञ्जको लागि चुनौतीपूर्ण पन्थीको चलाइनुबाट निकुञ्जका प्रमुख संरक्षण अधिकारी डाक्टर अशोक कुमार लामको अनुसार स्थानमा सुरक्षित रूपमा ठैकिल्दा घरमा ठैकिल्दा नियमित स्वास्थ्य परीक्षण समेत फैल जानकारीहरूबाट भर्तीयामा पुग्दा भारतीय राष्ट्रिय निकुञ्जका अनुसार 2056 साल बिहार निकुञ्ज मध्यप्रदेश क्षेत्र तथा सामुदायिक पूर्ण क्षेत्रमा पोखराका आक्रमणमा से आमसम्म 35 जना ज्यान गइसकेका
1: माटीको अवस्था थाहा पहिला अति आवश्यक माटी परीक्षण दिन परम्परागत रूपमा खेती गतिहरूबाट यो अवस्था र परिवर्तन गरेर पाँचखरी नगरपालिका किसानहरूको लागि निशुल्क माटी परीक्षण माटी नमुना सङ्कल गर्दा तरिकाको बारेमा सिमेल कन्याको सँग यहाँको महत्व बारे जानकारी दिनको बाद यी अभियानले किसानको उत्साह थप्दा
2: Thank you.

0: छात्र कर्मबाट महा सचिवालयको अनुसार राजभवन काठमाडौँ र नयाँ दिल्ली स्थित EU आबद्ध देशका राज्य तथा मिलन प्रमुख मुखर्जी नेपालको वर्तमान प्राथमिकता द्विपक्षीय सम्बन्ध सुदृढ परिणाम विषय तथा सहकार्यका विन्दुका कायमको विषयमा बातचित गर्दै नेपाल त्यहाँको लागि चाहिँ 25 गतिले सहार नेपाल स्थित मेन्द्री ग्यासका राज्य तथा कूटनीतिक नियोग र प्रमुख मुखर्जी सामूहिक भए तथा सम्राट गर्दछ।
1: राष्ट्रिय समाचार सुन्दा महासन्देशका समय भएका बेलुका महासन्देश होइन सबै मुख्य सन्देश

7 वर्षको उमेरमा

परियोजना द्वारा जनहित का लागू जारी संदेश

0: विशेषज्ञ डॉक्टर को प्रत्यक्ष निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजे देखि साझा 6 बजे समय विशेषज्ञ फिजिशियन डॉक्टर द्वारा पेट छाती कलेजो नशा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नशा तथा न्यूरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डॉक्टर द्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बागिने नशा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली
0: साथै

0: مسموس کرنے لاٹر لکھا بھی دیں گی
1: سب

0: algunas transacciones al programa. Acciones y algunas personas
1: बिल्डिंग्स का मेयर सिंह तिरुता पकड़ पुजिदारी पल्लवती सहमति पश्चिम माथि सरकार को राजनीति काट फुक्यो आज तीन दल का नया मंत्री को शपथ को तैयारी
2: बिरामी हुन्छन् मतदान हुन्छन् तुरन्त उहाँहरूले बिरामी कुराहरूलाई अनुमति
1: नेपाल देशमा फोहोर मैलाको संकट बढ्दै गएपछि फोहोर व्यवस्थापन प्रभावकारी नेपालमा फैलिँदै बर्फको बिरामी कोशीदेखि काठमाडौँसम्म उच्च सतर्कता अप्नाइएको कुखुराहरूलाई उच्च सतर्कता अप्नाइ कुखुराहरू नष्ट गरिएको सरकारवालाको भाइ
2: बिरामी हुन्छन् मतदान हुन्छन् तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अनुमति राख्नु पर्यो यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई एकदम राम्रो नदिन यस्तो उपायहरू अप्नाउनु पर्छ।

0: पशु स्वास्थ्य जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? श्री आइजेनसँग कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
1: औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनका तत्कालै पन्ध्र पन्ध्र पदार्थहरू नष्ट गर्नुको विकल्पै छैन होइन। त्यसले गर्दा हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ त्यसलाई परीक्षण गरेर रोगले देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय पशुहरू छाएको समन्वय नष्ट गरेर व्यक्त गरेको छौँ। चाहिँ पूर्वमा यो पूर्वमा धेरै समयको रोगको नियन्त्रित अवस्थामा आएको छ। काठमाडौँ उपत्यकाकै क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मा त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ। र मैले भनिहालेँ त्यो रोग देखेर तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
0: बढ्दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
2: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लादेन कि त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निष्क्रमणका कार्यहरू गरिरहनु पर्यो। अरू बेलामा भन्दा यो बेलामा बढी निष्क्रमण गरिरहनु पर्यो र खोलभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले चुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निष्क्रमक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँले बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो। यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन
0: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ्दा माग घटेको व्यवसायीहरूले बताएका छन्। तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख सुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सभामुखले सत्तापक्ष र विपक्षी सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै सहमतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो।
3: सभामुख महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो त्यहाँनिरै भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमानदारीताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिए। भित्रबाट एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढङ्गले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौं, सामान्य सभामुख महोदयलाई म हार्दिकतापूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकारीकै आधारमा चलौं। हामीले बारम्बार यो कुरा दोहोऱ्याइरहेका छौं, तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई पुर्सेको हामीले महसुस गरेका छौं।
0: नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान भन्दा माथि नठान्न आग्रह गर्नुभएको छ। बैठकमा सांसद दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभयो।
4: प्रतिनिधि सभा नियमावलीको धारा नियम 38(1) सुविधा लिने सरकारले त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही प्रतिनिधि सभा नियमावली 56(1) कर्तव्य चाहिँ पूरा गर्नुपर्छ कि पर्दैन, यो संसदमा यो जवाब हामीले खोज्नु जायज हो कि नजायज हो। यो संसदीय व्यवस्थामा अथवा प्रजातन्त्र लोकतन्त्र डेमोक्रेसीमा बहुमत भन्ने कुरा वास्तविक बहुमत पनि हो, उहाँहरूले सत्तारूढ दल बहुमतमा छ त्यो हामीले स्वीकार गरेका छौँ। तर संसदीय

0: 21 ये 23 अनुसार हुआ है, यदि सदस्य का नियम न आने वाला नियम 21 अनुसार आदेश कर दो तो सभामुख को आदेश नहीं लगाई आपको पार्टी का स्वतंत्र करें तीन नगर का पालन के खेल पहले निकाले को सर नियम जो फोटो खींचा है बीजेपी को पाइन भन्ने व्यवस्था का साथ नहीं तो सभामुख को आदेश देकर बीजेपी को गतिविधि जो सदन में सही कर रहे हैं
1: पछिल्लो समय विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाइरहँदा संसद सदैव प्रभावित बनिरहेको छ। यसले संसदको मुख्य काम कानून निर्माणले नै गति लिन नसकेको भन्दै सत्तापक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा बोल्दै सांसद जगदीश खरेलले भन्नुभयो
2: सरकारले किन ल्याउनु पर्ने भन्ने आज महसुस गरिरहेको छ मलाई किन ल्याउनु पर्ने भन्ने महसुस गरिरहेको छ सभामुखले संसद यसै गरी चलेर विगत 10 वर्षदेखि हामीले 72 सालमा गरेको संविधानपछि जति ऐन र कानुनहरू संसदले बनाएको छ त्यो त्यो कानुन किन बन्न सकेन भनेर त्यो तमासाले देखाएको छ। यसले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौँ सबै सकारात्मक मात्रै हुँदैन संसदका सवालमा कानुन निर्माण गर्ने सवालमा सत्ता पक्ष प्रतिपक्ष विपक्षी दलहरू केही रूपमा जवाब दिएर जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी नेपाली सांसदहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।

भएको विभिन्न देशका राजदूतहरूले उल्लेख गरेका थिए। नेपालकी युवा टेनिस टेबल टेनिस खेलाड़ी योगी पौडेलले दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गर्नु।

0: जिल्ला बसहरूमा तीव्र रूपमा जटिल बन्दै गएको छ। यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ। बाँकेको राज्य सुनारी गाउँपालिकामा मात्र पछिल्लो चार वर्षमा 50 जना भन्दा बढीलाई फ्लोरकै कारण क्यान्सर देखिएको छ। यही चिन्ताका बीच वडा नम्बर 6 मा 19 वर्षकै तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरण अभियान शुरू भएको छ।
1: नेपालमा पछिल्लो समय प्लास्टिक जन्य फोहोर बढ्दै जाँदा वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखा परेको छ। यसको असर न्यूनीकरणका लागि बाँकेको राप्ती सुनारी गाउँपालिका 6 ले औपचारिक कार्यक्रम मार्फत अभियान शुरू गरेको छ। अभियान पछि स्थानीयहरू उत्साहित देखिएका छन्।
2: अभियानले गर्दा हाम्रो घर वरिपरि हरेक ठाउँहरू सबसे

ले जनचेतना फैलाउने डस्टबिन वितरण गर्ने तथा फोहोर वर्गीकरण बारे प्रशिक्षण दिने काम भइरहेको छ। महन्तकी महिला स्वास्थ्य संस्थानका लक्ष्मी कर्ते थापाका अनुसार पहिले कुइने फोहोरबाट मल बनाउने र नकुइने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास सुरु गरिएको छ। फतेपुर गाविस समुदाय खुला दिशामुक्त क्षेत्रमा पहिलो बनेको स्मरण गर्दै सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्मले पन्नले अहिले पनि सर सफाईमा उदाहरणीय बन्नु पर्ने बताउनु भएको छ। गाउँपालिकामा पछिल्लो चार वर्षमा 66 जना क्यान्सर निर्माण पीड़ित लगायतका व्यक्तिहरूलाई सिफारिस गरिएको छ। यस तथ्याङ्कले स्थानीयलाई थप चिन्तित बनाएको बताउँदै उहाँको छका वडाध्यक्ष रघुराज खरेलले प्लास्टिक जन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ।

சாமனை கம்மியாக பருமாட்டு வேற என்று சொல்லும்.

nó sẽ cho mình cờ từ giờ.

ஓதனையா சுருக்கம் ஜன சட்டமன்ற அரங்கத்தில் எங்கள் பையன்

गर्नुपर्छ। यदि विशेष गर्न गरिएन भने तपाईँ गर्न सक्ने सम्भावना उच्च रहन्छ।

Thank you.

الله أكبر.

I'm going to go to the hospital.

0: ना भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
0: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी साथी
2: Thank you.

विश्वभरमा आएर बताए वास्तवमा यो संसद पार्टीमा भन्दा पनि छलफल सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने दुष्परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु। विभिन्न देशहरूमा

प्राथमिकता पाउनु पर्नेमा जोड दिएको छ।

हामीले किरामा आयो भने अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषैले आएको खानेकुरा खाँदा हामीलाई गम्भीर खाँचा रोग लाग्न सक्छ। रासायनिक विषाले प्रयोग गर्ने र प्रयोग गरेको फसल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

संदेश

I'm going to go to the next one.

Thank you.

0: जस्तो mm-hmm. लाग्छ अर्को महिना आइसक्यो भुँडी गराउन थालिसके किस्त तिर्ने दिन आइसक्यो भनिरहेको छ यो महिना मेरो पनि किस्त तिरिदिनु छैन अर्को महिना म दुवैजनाको किस्त तिर्छु
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रभाव हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ